नेपाली मुभीहरूको कलेक्सन, मुभीहरूको इन्फर्मेसनहरू लिएर आउने मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ। साथमा म सङ्गीता श्रेष्ठ र आजको मेरो मुभी एन्ड मोरले तपाईँहरूलाई पछिल्लो दिनको नेपाली सिनेमाको अपडेट्स दिनेछ। सो कार्यक्रमको सुरुवात भइसकेको छ। सुरुवातमा मैले बताएँ कि तपाईँहरूलाई म के कुराको जानकारी दिन सक्छु आजको हाम्रो एपिसोडमा भनेर, तर कार्यक्रम भर्खरै सुरु भएको हुनाले हामी जाने इन्फर्मेसन या दिने इन्फर्मेसन दिएर होइन गीततर्फ लागौँ। गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज अफकोर्स राख्ने नै छु।

हुन त कुनै पनि कलाकारले अभिनय गर्दै गर्दाखेरि कलाकारहरूको मनमा आउने कुराहरू इमोसन्सहरू चाहिँ मैले कसरी यो क्यारेक्टरलाई निभाउने मैले बेस्ट कसरी दिन सक्ने होइन त्यो किसिमको कुराहरू चाहिँ अलिक बढी नै कलाकारहरूको मन मस्तिष्कमा आउँछ होला सायद त्यसैले आफूले निभाउने भूमिकामा चाहिँ एकदमै फोकस भएर लाग्ने गर्छन् कलाकारहरू यो सँगसँगै कतै कतै मनमा मैले निभाएको यो क्यारेक्टरको लागि यदि राम्रो बनेको छ मैले राम्रो अभिनय गर्न सकेको छु भने त्यसलाई अप्रिसिएट पनि गरिदियो भने कस्तो होला त्यो पनि नेसनल लेभलमा अप्रिसिएट गरिदियो भने कस्तो होला होइन दर्शकहरूले रुचाइदियो भने कस्तो होला भन्ने भावना पनि आउनु पनि स्वाभाविक नै हो सो यति बेला मलाई कुरा गर्नु मन लाग्यो नेपालमा वितरण हुने होइन सम्मान गरिने अवार्डहरू दिने कार्यक्रमहरू जहाँ चाहिँ कलाकारहरूको अभिनय उनीहरूको काम कुरा दर्शकहरूले उनीहरूलाई गरिएको जुन अप्रिसिएसन छ त्यो सबैलाई समावेश गरेर जुन कार्यक्रमहरू बनाइन्छ अवार्डहरूको लागि होइन त्यो अवार्डहरूको मलाई कुरा गर्नु मन लाग्यो र अर्को कुरा मलाई के गर्नु मन लाग्यो भने कुनै एक कलाकार जसले आफ्नो पुरा जीवन भनौँ न नेपाली सिनेमाको लागि यति धेरै माया कि आफ्नो पुरै जीवन दायाँ बायाँ कतै नहेरिकन अभिनय अभिनय नेपाली सिनेमा र नेपाली सिनेमा मात्रै भनेर लागेका हाम्रा थुप्रै कलाकारहरू पनि छन् जसमध्येका एक हुन् निर शाह वरिष्ठ कलाकार निर शाह जसलाई हामीले यसो हेर्ने हो भने लगभग 5 दशकदेखि नेपाली सिनेमामा हेर्दै आएका छौँ उनको करियरमा थुप्रै सिनेमाहरू रह्यो चाहे हामी सिन्दुरको कुरा गर्छौँ या हामी कुसुमे रुमालको कुरा गर्छौँ बलिदानको प्रेम पिण्डको सन्तान स्वर्ग होइन मुनामदन सानो संसार र अहिले कुरा गर्ने हो भने पराण पनि मैले भनिहालेँ नेपाली सिनेमालाई उहाँले आफ्नो जीवनको 50 वर्ष दिइसक्नु भएको छ 5 दशकदेखि उहाँ नेपाली सिनेमासँग जोड्दै आउनु भएको छ उमेरको कुरा गर्ने हो भने उहाँ 72 वर्षमा चाहिँ प्रवेश गरिसक्नु भएको छ र यतिका लामो समयदेखि नेपाली सिनेमालाई दिँदै आउनु भएको छ उहाँले उहाँलाई सम्मान गरि दिएन होला त उहाँलाई अवार्ड दिएन होला त उहाँको कामलाई अप्रिसिएट गरिएन होला त अफकोर्स गरिएको छ हेर्ने हो भने प्राइभेट सेक्टरबाट जति पनि अवार्डको लागि कार्यक्रमहरू गरियो ती कार्यक्रमहरूमा अधिकांश कार्यक्रमहरूमा चाहिँ उहाँलाई उत्कृष्ट अभिनेताको लागि होइन कहिलेकाहीँ निर्देशक भनौँ या सिनेमासँग जोडिएका उहाँको आफ्नो जुन भूमिका छ त्यो भूमिकाको लागि विभिन्न निजी संस्थानहरूबाट भनौँ न उहाँलाई सम्मान गर्दै आइरहेकै छ त्यसमा डाउट भएन तर उहाँले आफ्नो जीवनको 72 वर्षमा प्रवेश गर्दै गर्दा यति बेला भने पहिलोपल्ट 50 वर्षदेखि जुन नेपाली सिनेमालाई दिँदै आउनुभएको छ यो 50 वर्षदेखि दिँदै आउनुभएको सिनेमालाई नै लिएर भनौँ अहिले आएर उहाँलाई नेसनल लेभलबाट नेपाल सरकारको तर्फबाट उहाँलाई सम्मान गरिएको छ अलिकति डिटेलमा कुरा गर्ने हो भने पछिल्लो हप्ता जुन राष्ट्रपति कार्यालय शीतल निवासमा चाहिँ आयोजना गरिएको थियो एउटा समारोह चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको यो समारोहमा चाहिँ विशेष गरी राष्ट्रिय अवार्डहरू प्रदान गर्नको लागि चाहिँ गरिएको थियो जहाँ विभिन्न कलाकारहरूलाई चाहिँ अवार्डहरू प्रदान गरियो राष्ट्रिय लेभलमा या भनौँ राष्ट्रिय अवार्ड चाहिँ प्रदान गरियो जसमध्येको उत्कृष्ट अभिनेताको अवार्डमा चाहिँ पराण चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड चाहिँ वरिष्ठ कलाकार निर शाहलाई प्रदान गरियो र उहाँ आफैले पनि आफ्नो होल अहिलेसम्मको करियरमा सबैभन्दा एकदमै मेमोरेबल मोमेन्ट भन्ने हो भने यही मोमेन्ट थियो अरे जहाँ चाहिँ उहाँलाई राष्ट्रिय अवार्ड दियो सो पराण सिनेमाको लागि उहाँलाई दिएको थियो यो अवार्ड उत्कृष्ट अभिनेताको र पराण फिल्मकै कुरा गर्ने हो भने यो एउटा यस्तो सिनेमा बन्यो जुन सायद उहाँको जीवनमा उहाँको करियरमा नै अहिलेसम्मको जति पनि उहाँले अभिनय गर्नुभयो तीमध्ये सबैभन्दा धेरै कमाई गर्ने र धेरै अप्रिसिएट गरिएको सिनेमाको रूपमा चिनियो पराम जहाँ चाहिँ उहाँले एकजना यस्तो बुवाको भूमिका निभाउनु भएको थियो जो आफ्नो देश आफ्नो माटोलाई असाध्यै माया गर्छन् र आफ्नो छोराछोरीले पनि आफ्नो देशमै बसेर केही गरोस् भन्ने चाहना राख्छन् त्यो किसिमको अभिनय चाहिँ उहाँले गर्नुभएको थियो त्यो किसिमको

भूमिका उहाँको थियो। र जे होस्, उहाँको जीवनकालमा पहिलोपल्ट यसरी नेसनल अवार्ड उहाँले जित्नु भएको छ र त्यो क्षण उहाँको आफ्नो जीवनको सबैभन्दा मेमोरेबल मोमेन्ट हो भनेर पनि उहाँले भनिसक्नु भएको छ। तर हामी के आशा गरौँ भने यो उहाँको लागि यसरी जुन अवार्ड दियो, यो अवार्ड उहाँले अब सायद प्रत्येक वर्ष पाउन सक्नुहुन्छ कि यस्तै किसिमको सिनेमाहरूलाई लिएर भनेर पनि हामी अपेक्षा गर्न सक्छौँ। सो धेरै धेरै बधाई हामी दिन चाहन्छौँ वरिष्ठ कलाकार होइन, त्यसै गरी निर्देशक निर्माता, धेरै पहिचानहरू छन् उहाँको, धेरै परिचयहरू छ। मध्येको कलाकारको रूपमा उहाँले जसरी अभिनेताको रूपमा राष्ट्रिय अवार्ड जित्न सफल हुनुभयो उहाँलाई धेरै धेरै बधाई दिँदै मुभी एन्ड मोरमा म भने तपाईँलाई सुनाउँछु परान सिनेमाको यो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: नेपाली सिनेमाहरूको लिस्टलाई यसो फर्केर हेर्ने हो भने 2022 को कुरा गर्ने हो भने यो डेटमा यो इयरमा चाहिँ एउटा सिनेमा रिलिज भएको थियो, पारिवारिक सिनेमा, जहाँ चाहिँ आमाको, दुईजना छोराको अनि दुईजना बुहारीहरूको होइन माया, प्रेम, लडाईँ, झगडा यो सबै कुरालाई बुनिएर बनाइएको थियो एउटा सिनेमा, जुन सिनेमालाई असाध्यै रुचाइयो। सम्झिनुभएकै हुनुपर्छ तपाईँहरूले, म कुरा गर्दैछु ज्ञानेन्द्र देउजाद्वारा निर्देशन गरिएको सिनेमा झिङ्गे दाउको। झिङ्गे दाउ जब रिलिज भयो त्यो लेभलको अपेक्षा गरिएको थिएन, जुन लेभलमा यसलाई एप्रिसिएट गरिन्छ होला, यसले कमाई गर्छ होला, सबैले मन पराउँछन् होला भनेर जुन अपेक्षा गरिएको थिएन, त्योभन्दा धेरै कमाई, त्योभन्दा धेरै अपेक्षा होइन, त्योभन्दा धेरै दर्शकहरूको माया यो सिनेमालाई पायो। केके अधिकारी अनि आँचल शर्मा सिनेमामा बुहारीहरूको रूपमा चाहिँ कास्ट भएको थियो यस सिनेमामा, भने एक्टर्समा छोराको रूपमा चाहिँ मुकुन भूषाल र कुशल विष्ट थिए। एक किसिमले हेर्ने हो भने परिवारभित्रको कथा, जुन कथालाई हामी सजिलैसँग रिलेट गर्न सक्छौँ, सायद त्यो कारणले गर्दा पनि यो सिनेमालाई एकदमै मन पराइएको थियो। नेपालका वरिष्ठ कथाकार भीमनिधि तिवारीको जुन कथामा नै बेस्ड गरेर बनाइएको यो सिनेमा थियो, गाउँघरको कथा बोकेको थियो, असाध्यै मन पराएको सिनेमा थियो, त्यो मैले भनिरहनै पर्दैन। यति बेला मैले यो विषयमा कुरा किन उठाएँ भने, अब यो सिनेमाको पार्ट टू तपाईँहरूमा आउँदैछ चाँडै नै, किनकि सिनेमाको पोस्टर हालै मात्रै सार्वजनिक गरिएको छ, जुन पोस्टरको कारणले गर्दाखेरि यति बेला यो सिनेमा चर्चामा छ। चाँडै नै यो सिनेमा तपाईँहरू माझ आउने तयारीमा छ, आइमिन दसैँको वरिपरि चाहिँ अब दसैँ आउँदैछ बिस्तारै, भनेपछि सबैको टार्गेट चाहिँ त्यही हुन्छ कि हामीले आफ्नो सिनेमालाई चाहिँ दसैँ ताका रिलिज गर्न पायो भने होइन धेरै राम्रो हुन्छ भन्ने चाहिँ एउटा प्लान छ, जसमध्ये यो सिनेमाले पनि असोजको 2 गते प्रदर्शनमा आउने भनेर तयारी गरेको देखिन्छ। जुन पोस्टरहरू, केही पोस्टरहरू जुन सार्वजनिक भएको छ, त्यो पोस्टरहरूले धेरै कुराहरू यति बेला बोल्दै गरेको देख्न सक्छौँ हामी। असोजको 2 गतेलाई नै यो सिनेमाले रिलिज हुनको लागि आफ्नो डेट जुन रोजेको कारण चाहिँ एउटा के पनि हो भने, त्यो दिन यसै पनि बिदा छ, संविधान दिवसको दिन पारेर चाहिँ यो सिनेमालाई चाहिँ अब प्रचार प्रसार पनि सुरु गरिसकेको छ कि अब हामी यो डेटमा चाहिँ आउँदैछौँ भनेर पोस्टरहरू सार्वजनिक भइसकेको छ। यति बेला जुन पोस्टरहरू सार्वजनिक भएको छ त्यसको एकैछिन कुरा गरौँ। फरक फरक किसिमको पोस्टरहरू सार्वजनिक भएको छ यो सिनेमाको यति बेला, जसमा चाहिँ कलाकारहरूको कुरा गर्ने हो भने राम्रै लिस्ट देखिन सक्छौँ। कास्टिङको कुरा गर्ने हो भने सरोज खनाल, वसुन्धरा भूषाल, चैतन्य देवी सिंह, सङ्गम भण्डारी, अभयराज बराल, त्यस्तै गरी अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि बैराग होइन, थुप्रै कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। यो सिनेमालाई चाहिँ फेरि पनि ज्ञानेन्द्र देउजाले नै निर्देशन गर्दै हुनुहुन्छ। र सिनेमाको पोस्टर हेर्दाखेरि कुनै पोस्टरमा हामीले के देख्छौँ भने, आमाको अगाडि हात जोडेर उभिएको छोराहरू अनि त्यसपछि बुहारीहरू चाहिँ माथि हाँस्दै गरेको देख्न सक्छौँ, कतै एकअर्कालाई तानातान गर्दै गरेको हो कि जस्तो पनि देख्न सक्छौँ, कतै चाहिँ दसैँ सेलिब्रेसनको तयारी हुँदै गरेको हो कि जस्तो देख्छौँ, ब्याकग्राउन्डमा चाहिँ नि रोटिपिङ देख्न सक्छौँ होइन, नायिकाहरूको हातमा चङ्गा अनि त्यस्तै गरिकन लट्टाई देख्न सक्छौँ, दसैँको टिका लगाएको होइन, जमरा लगाएको, ढाका टोपी लगाएको, एकदमै रमाइलो माहौल जस्तो पनि देख्छौँ। सो यसले के बताउँछ भने, सायद जति धेरै इन्जोय हामीले पार्ट 1 झिङ्गे दाउ हेरेर गऱ्यौँ, आई थिङ्क यो पार्ट 2 ले पनि तपाईँहरूको मन त्यत्तिकै लोभ्याउनेछ जस्तो मलाई लाग्छ।

असोजको दुई गते लक गर्न सक्नुहुन्छ तपाईँले आफ्नो डेट, जुन डेटमा तपाईँहरूले एकदमै माया गर्नुभएको र एकदमै हेर्न चाहनुभएको झिङ्गे दाउको पार्ट टू पनि आउँदैछ। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

प्राय जसो दर्शकहरूले कुनै पनि एउटा जोडीलाई मन पराइदिनु भयो भने निर्माताले फिल्म मेकर्सले के गर्छन् भने ती जोडीलाई अगेन एन्ड अगेन रिपिट गर्दै लान्छन्। तर कहिलेकाहीँ त्यो रिपिटेसन यति धेरै हुने रहेछ कि सेम अनुहार सेम जोडी अनि अलिकति अभिनय पनि सेम सेम, कथा पनि कहिलेकाहीँ सेम सेम, इन्भाइरोमेन्ट होइन अनि लभ स्टोरी अनि सिमिलर स्टोरी सिचुएसन इन्सिडेन्ट फेसेस भइरहँदाखेरि चाहिँ दर्शकहरूलाई पनि ओहो अब त अलिकति ब्रेक लिए हुने हो कि भन्ने पनि हुँदो रहेछ। कुरा गर्न मन लाग्यो यति बेला मलाई दयाहाङ राई र मेरुना मगरको। हेर्ने हो भने दयाहाङ राई र मेरुना मगरलाई हामीले थुप्रै सिनेमामा जोडीको रूपमा देख्यौँ।

कहिलेकाहीँ त कस्तो समय पनि भयो भने यो दुवैको जोडीलाई लगभग लगभग 2 वर्षको अन्तरालमा 8-9 वटा सिनेमामा रिपिट पनि गरियो। कबड्डी 4 को कुरा गर्ने हो भने कबड्डी 4 द फाइनल म्याच भनिएको थियो, जसमा हामीले दयाहाङ राई र मिरुना मगरलाई जोडीको रूपमा देख्यौँ। त्यसपछि दुवैको जोडी भएको अर्को सिनेमा आयो जारी, र जारी आइसकेपछि आई थिङ्क धेरै कुराहरू चेन्ज भयो, किनभने जारीमा दुवैको जोडीलाई जसरी मन पराइयो अनि त्यो वर्षको लागि सर्वाधिक कमाउने सिनेमा बन्यो जारी। त्यसपछि नन स्टप दुवैलाई रिपिट गर्न थालियो। यदि कुरा गर्ने हो नाङ्गो गाउँको, रङ्गेलीको, मनसाराको, घर ज्वाइँको, होइन, अनि त्यस्तै गरी लोकल हिरोको गाउनै रमाइलो, धेरै कुराहरू, धेरै सिनेमाहरू जसमा चाहिँ रिपिट गरियो यो जोडीलाई। र यसरी असाध्यै रिपिट गरिएको यो जोडीको बारेमा मलाई फेरि यति बेला कुरा किन गर्न मन लाग्यो भने अब यो दुवैलाई फेरि एउटा अर्को सिनेमामा कास्ट गरिएको छ। यो सिनेमा भने हालसालै मात्र रिलिज भएको सिनेमा मित जीवका निर्देशक अनिल बुढा मगरले आफैले निर्देशन गर्न लागेको एउटा अर्को नयाँ सिनेमा हो, जसलाई द रेड सर्कल भनिएको छ, रातो घेरा, द रेड सर्कल। यो नाम दिएको सिनेमा या यो टाइटलमा बन्न लागेको सिनेमामा मुख्य भूमिकामा यति बेला जुन हुन त सामाजिक भावनामै आधारित छ, आई मिन सामाजिक कथा नै हो, होइन, त्यही सामाजिक कथामा चाहिँ एकपल्ट फेरि रिपिट गरिएको छ दयाहाङ राई र मिरुना मगरलाई। सो हुनसक्छ यो बिचमा स्वयं दयाले या मिरुनाले पनि ओहो हामीहरूको पेयरिङ चाहिँ असाध्यै रिपिट भयो, होइन, अब कतिपय कुरामा चाहिँ आर्टिस्टहरू आफैले पनि यही डेटमा सिनेमा मेरो रिलिज हुन्छ होला हाम्रो जोडीको रूपमा र अर्को सिनेमा पनि यही डेटमा रिलिज हुन्छ भनेर सोचेको हुँदैनन् होला। तर यो जोडीको केसमा त्यो पनि भयो, कहिलेकाहीँ आफ्नै सिनेमा, आफैले अभिनय गरेको सिनेमा, दुई फरक फरक सिनेमा एउटै डेटमा रिलिज हुँदा कस्तो हुन्छ, त्यो अनुभव दुवैले गरे, मिरुना मगरले पनि र दयाहाङ राईले पनि। तर एनिवेज अहिले यति बेला हेर्ने भने अलिकति समयको ग्याप पछि फेरि दुवैलाई कास्ट गरिएको एकसाथ द रेड सर्कलमा, सो हामी के आशा गर्न सक्छौँ भने जारीको जुन एउटा म्याजिक थियो दुवैले क्रिएट गरेको, त्यो क्रिएसन, त्यो म्याजिक फेरि एकपल्ट हामीले अब बन्ने यो सिनेमामा पनि देख्न पाउँछौँ कि सायद। अल द बेस्ट अहिलेलाई भने।

सुरु हुन लागेपछि नेपाली सिनेमाहरूको पनि छलफल सुरु हुन्छ, आफ्नो सिनेमाहरू रिलिज गर्ने कुराहरू पनि सुरु हुन्छ। कतिपयले चाहिँ आफ्नो सिनेमालाई दसैँकै मुखमा पारेर पनि रिलिज गर्छन् भने कसैले दसैँभन्दा अलिकति अगाडि रिलिज गरौँ, तर भाइब्स त उस्तै हुन्छ नि त, दसैँको बिस्तारै सुरु भइसकेको हुन्छ। सो त्यो बेला चाहिँ भेकेसन मनाउने, घुम्ने साथीहरूसँग परिवारसँग भन्ने त्यो भावना भइरहन्छ भनेर पनि भदौबाट नै सुरु हुन्छ त्यो किसिमको भावनाहरू चाहिँ। र यस वर्षको भदौको कुरा गर्ने हो भने यो वर्ष चाहिँ भदौमा अन्य केही कारणहरू पनि छन् जसमा चाहिँ नेपाली सिनेमा रिलिज हुन चाहिँ चाहेका छन्, यो फिल्मको टिमले चाहिँ चाहेका छन् कि आफ्नो सिनेमा रिलिज होस् भनेर। त्यसको कारणहरू चाहिँ म तपाईँलाई बताउँछु के हो भनेर। यो वर्षको भदौ महिनामा चाहिँ तिज जुन असाध्यै मनाइन्छ, होइन, अलिकति अगाडिदेखि नै मनाइन्छ। सो त्यो तिज अनि जनी पूर्णिमा अनि कृष्ण जन्माष्टमी यो सबै कुराहरू, यो सबै छुट्टीहरू हुने बेला हो नि त। सो यो छुट्टी हुने समय चाहिँ भदौमा परेको छ, त्यो कारणले गर्दा पनि धेरैले आफ्नो सिनेमा यस वर्ष भदौमा रिलिज गर्ने भनेर तयारी गरेका छन्। जस्तै रेखा थापाको कुरा गर्ने हो भने रेखा थापाको आफ्नै डाइरेक्सनमा बनेको एउटा नयाँ सिनेमा माया भनेकै यस्तै होला, यो सिनेमा भदौमै रिलिज गर्ने भनेर तयारी रेखा थापाको रहेको छ। भने अर्को एउटा सिनेमा जसलाई प्रियङ्का कार्की जसले आफ्नो होम प्रोडक्सनबाट आफ्नै लगानीमा बनाएकी छिन्, सिनेमाको नाम मास्टरनी, र यो मास्टरनीलाई पनि भदौमै रिलिज गर्ने भनेर तर्खर गरिएको छ। यो जुन मैले सिनेमाको कुरा गरेँ माया भनेकै यस्तै होला या मास्टरनी, यति मात्र होइन, बेहुलीको कुरा गर्ने हो भने बेहुली फिल्म पनि भदौमा यही बेला रिलिज हुने तयारीमा छ, पार्वती यही बेला आउने कुनामा छ, जदौको कुरा यही छ, ग्रेटको कुरा यही छ, थुप्रै सिनेमाहरू छन् जुन यो डेटमा आउने तयारीमा छ, आई मिन भदौमा आउने तयारीमा छ। तर सायद अब सिचुएसन आफूले सोचेको जस्तो नहुनसक्छ किनकि यही भदौ महिनालाई टार्गेट गरेर टक्सिक रिलिज हुँदैछ। टक्सिक के हो त भनेर यदि पहिलोपल्ट सुन्दै हुनुहुन्छ भने आउनुहोस् म तपाईँसँग सेयर गर्छु। टक्सिक एउटा कन्नड भाषामा बनेको साउथ इन्डियन सिनेमाहरू जसको हामी कुरा गर्छौँ, साउथ इन्डियन सिनेमा यो त्यो, अब नेपालमा पनि आजभोलि सिनेमा हलमै रिलिज हुन्छ यो त्यो भनेर कुरा गर्छौँ नि, त्यो मध्येको एउटा सिनेमा हो कन्नड भाषामा जुन बनेको छ, र यो एकदमै वेटिङ लिस्टमा परेको सिनेमा हो टक्सिक। कारण के हो भने यो सिनेमामा हामीले योभन्दा अगाडि केजिएफमा रकी भाइको रूपमा देखिसकेका एक्टर यसको कुरा गर्दैछु म, जसलाई चाहिँ लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा हो यो टक्सिक। र यो टक्सिकको कुरा गरि नै हाल्यो भने मलाई एउटा कुरा सेयर के गर्नु मन लाग्यो भने यो टक्सिक सिनेमालाई यो फिल्मका एक्टर यस आफैले प्रोडक्सन पनि गरेका हुन्, भनेपछि यसको कथा केही विशेष नै हुनुपर्छ, त्यसै कारणले उनले आफैले प्रोडक्सन पनि गरेका हुन् यो सिनेमालाई। र यो सिनेमाको डाइरेक्सन, यो सिनेमाको कथा लेख्ने काम भने गीतु मोहनदासले गरेकी हुन्। गीतु मोहनदास जसलाई चाहिँ योभन्दा अगाडि हामीले लायर्स डाइस मुधोन नाम गरेको साउथ इन्डियनकै सिनेमाहरू पनि निर्देशन गरिसकेकी निर्देशकको रूपमा चिन्छौँ, र उनैले निर्देशन गरेको यो सिनेमा टक्सिक जुन अब तपाईँहरूमा चाहिँ आउँदैछ, यो ग्याङ्स्टर्सको कथामा आधारित सिनेमा हो। र अब यो सिनेमा आउँदैछ भनेपछि नेपालमा पनि धेरै पर्खाइ छ यो सिनेमाको, र यो सिनेमा आउँदैछ भनेपछि भाद्र 10 गते आउँदैछ भनेपछि यसको अगाडि पछाडि आउने सिनेमाहरूलाई असर त गर्छ नै। सो आई थिङ्क अब बिस्तारै प्लानिङ हुन सुरु हुन्छ होला, किनभने योभन्दा अगाडि त थाहा थिएन यो सिनेमा आउँदैछ भनेर। जुन बेला नेपाली प्रड्युसर्सले आफ्नो सिनेमाको डेट भनेर भदौको लागि जुन छाने, त्यो बेला चाहिँ यो सिनेमा अचानक यसरी आइदिन्छ भनेर आशा चाहिँ गरिएको थिएन। तर यो सिनेमा अब आउने भयो भनिसकेपछि आई थिङ्क धेरैले रिसेड्युलिङ गर्नेछ आफ्नो फिल्मको लागि या के हुनेछ, होइन, त्यो पनि हेर्न त बाँकी नै छ। तर अफकोर्स हाम्रो हिस्ट्रीलाई हेर्ने हो भने पनि राम्रोभन्दा राम्रो बनेको पनि कतिपय नेपाली सिनेमालाई यसरी बलिउड या हलिउडको सिनेमाहरू रिलिज भइसकेपछि अगाडि पछाडिको या सेम डेटमा रिलिज भइसकेपछि ती सिनेमाले हाम्रो नेपाली सिनेमालाई दह्रो इफेक्ट गरेको छ हामीले देखेका छौँ। सो यो अबको केसमा के हुन्छ त्यो भने हेर्न त बाँकी नै छ, त्यो हामी तपाईँसँग फेरि पनि सेयर गरौँला। यति बेला पनि मैले तपाईँलाई सेयर गरेँ, बताएँ कि कसरी एउटा साउथ इन्डियन सिनेमा जुन आउने तयारीमा छ त्यो सिनेमाले यति बेला हलचल मचाएको छ नेपाली सिनेमाहरूका प्रड्युसर्सहरूको बिचमा, दर्शकहरूको बिचमा पनि, र इन्टायर इन्डस्ट्रीमै भनौँ, किनभने नेपाली सिनेमामा नेपाली पैसा लागेको हुन्छ र यो पैसा लागेको सिनेमालाई यदि यसरी ह्याम्पर हुन्छ भने अब के गर्ने त भन्ने प्लानिङ चलिरहेको छ। म तपाईँहरूसँग आउने दिनमा सेयर गर्छु कि प्लानिङ्समा के भयो भाद्र महिनाको सिनेमाहरूको लिस्टलाई लिएर।

0: रेडियो कसरी पत्ता लाउने होला
1: के पत्ता लगाउने
0: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
1: के को बारेमा
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
1: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
0: तिनकै बारेमा जान्न खोजेको
1: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
0: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
1: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ
2: Movie and more.

हुन त योभन्दा अगाडि मैले तपाईँहरूसँग कुरा गरेको थिएँ एउटा सिनेमा बा एक योद्धाको बारेमा, होइन, यो सिनेमाको कुरा गरेको थिएँ मैले तपाईँहरूलाई। केही चिज एकदमै विशेष छ यो सिनेमामा भनेको थिएँ, किनभने पछिल्लो समय परान फिल्म बनिसकेपछि या त्योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी जुन एउटा बुवाको कथामै आधारित थियो, होइन, त्यो किसिमको सिनेमाहरू बनिसकेपछि त्यो मध्येको कुनै